0: दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन Samsung स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा SMS गरौ।
1: शर्तहरू लागू हुनेछन्।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर।